एग्जाम। ओके जी, जितने भी हमारी उर्दू लिस्टनर है उसकी उसके लिए जो हमारी इसना कॉस्मेटिक पाकिस्तान 4-in-1 कंप्लीट गोल्ड ब्यूटी क्रीम है, ये तो मैं सबसे आप लोगों को बताऊं कि इसमें हमने कोलेजन फार्मूला को शामिल किए, जो इधर सबसे पहले वो इधर नहीं बनती, इस पर आउट ऑफ कंट्री फार्मासिस्ट रिसर्च करते हैं, रिसर्च करने के बाद इधर जो आते हैं और इस पर हम फिर प्रोडक्ट बनाते हैं, क्रीम लॉन्च करते हैं, और इस पर हमने 4-in-1 कंप्लीट गोल्ड ब्यूटी क्रीम फार्मूला को शामिल किया है। इस फार्मूला को अगर किसी ने आप लोगों को अपनी प्रोडक्ट में बताया या उसमें नजर आया तो उनके लिए मैं प्रोग्राम बिल्कुल फ्री ऑफ कास्ट करूंगा, और जो लोग फिर आप लोग जो कहेंगे मैं बिल्कुल वही करने के लिए फिर तैयार इंशाल्लाह। जितनी इतनी बड़ी प्लेटफॉर्म पर मैं तीन चैनल्स पर मेरी आवाज आप लोगों को सुनाई देती है, तो इतना बड़ा दावा वही लोग करते हैं, वही आरजे करते हैं जो अपनी प्रोडक्ट में वही मायार उनको नजर आता है, वही जो रिजल्ट उनको नजर आता है। तो मैं आप लोगों को यही कहता हूं कि एक दफा लाजमी जरूर अपने आप को अगर खूबसूरत बनाते हो, अपने रंग को गोरा करना चाहते हो, तो इंतहा करें इसना कॉस्मेटिक पाकिस्तान 4-in-1 कंप्लीट गोल्ड ब्यूटी क्रीम की। सबसे पहले तो अगर एंटी एक्नीज के मार्क्स मौजूद हैं, यानी एक्नीज के दाग दबे मौजूद हैं आपके स्किन पर, तो बेहतरीन ऑप्शन है इसना कॉस्मेटिक पाकिस्तान। इसके अलावा डार्क एल्बो, जो आपको एल्बो ये हाथ की जो ये हड्डियां है इधर, ये एल्बो यही इसको कहते हैं, आप लोगों को नजर आ रहा है ना, आप लोगों को नजर आ रहा है मेरी तरफ देखें, तो यही इंशाल्लाह इस पर जो ये काला दाग होता है इसमें भी बेहतरीन किरदार अदा करता है, बेहतरीन किरदार नहीं इसको बिल्कुल खत्म करेगा। इसके अलावा एंटी एजिंग है, आपके चेहरे पर अगर ज्यादा उम्र के असरात मौजूद है, आप है 20-25 साल के, आप खाला पुपू नजर आ रहे हो, आप बिल्कुल वही पसाद नजर आ रहे हो ना, तो फिर जो है ना आप लोगों के लिए ऑप्शन है इसना कॉस्मेटिक पाकिस्तान 4-in-1 कंप्लीट गोल्ड ब्यूटी क्रीम। मैं वैसे ही मजाक में कहता हूँ, कभी कभी मजाक करना भी चाहिए, तो मजाक हम करेंगे, ठीक है जी। अगर हाला पुपू वाली शक्ल है आप लोगों की, वही एंटी एजिंग जो है ना फार्मूला इस्तेमाल कर ली इंशाल्लाह, आप फिर बिल्कुल जी 20-25 साल जो है ना जवान नजर आओगे। अब इंतहाब आप लोगों के ऊपर है कि किस प्रोडक्ट को आपने लेना है, किस प्रोडक्ट को आपने इंतहाब करना है। इसके अलावा डार्क स्पॉट्स मौजूद है आपके चेहरे पर, डोंट वरी अबाउट दिस, डार्क हैंड एंड फीट है, आप अमीर हैं, मेरी तरह गरीब नहीं है, तो अगर आप अमीर हैं, आपके पास ज्यादा पैसे मौजूद है, तो आप दो डब्बे ले लें, एक अपने पैस के लिए चेहरे के लिए ले, दूसरी जो है ना अपने जो है ना अपने हैंड एंड फुट के लिए ले लें, अपने हाथ और पैरों के लिए ले लें, अपनी बाकी बॉडी के लिए ले लें, ठीक है। डार्क सर्कल मौजूद है आपके चेहरे पर, सो डोंट वरी अबाउट दिस, डार्क निक्स, मैंने जो कहा ना अगर किसी के ये निक एरिया है, ठीक है जी, ये निक है, बैक साइड निक है, तो डोंट वरी अबाउट दिस, या कोई और बॉडी पार्ट्स है उससे आप परेशान हैं, उसको आपने गोरा करना है, उस पे ये डार्क सर्कल या डार्क स्पॉट्स मौजूद है, तो बिल्कुल इस तरह कॉस्मेटिक पाकिस्तान 4-in-1 कंप्लीट गोल्ड ब्यूटी क्रीम आप लगाए, इंशाल्लाह रिजल्ट आपको मिल गया। इसके अलावा आप पिंपल्स में भी बेहतरीन से बेहतरीन किरदार अदा करते हैं, जब लोग आप इस्तेमाल करोगे, मैं जितनी भी बातें करूं, एक दफा अपने बाई पर यकीन करके ले आए, मेरी मुंह पर यकीन करके ले आए, इंशाल्लाह जब आप लोग एक दफा जब आप लोग लेंगे इंतहाब करेंगे इंशाल्लाह, इसके बाद आप लोगों को खुद रिजल्ट नजर आएगा, दूसरी दफा मेरी बोलने की जरूरत भी नहीं पड़ेगी आप लोगों को, ना मेरी बताने की जरूरत पड़ेगी, जब आप लोग रिजल्ट को देखोगे, अपने चेहरे को देखेंगे, अपने जो जिस चीज के लिए आपने इस्तेमाल किया है उस पर आप जब नजर डालोगे, अपने डार्क सर्कल्स को देखोगे, काले हल्के जो मौजूद हैं आप लोगों के आंखों के नीचे, जब उनको नजर आएगा आप लोगों को साफ सफेद नजर आएगा, फिर आप लोग खुद इंतखाब करोगे, दूसरों को भी बताओगे आप लोग, फिर जरूर कॉस्मेटिक पाकिस्तान 4-in-1 कंप्लीट गोल्ड ब्यूटी क्रीम इंतहाल मौजूद बेहतरीन बिल्कुल नासिकार देखा ना चाहिए बिल्कुल ख्याल साथ
نہ زب ابلیچ نو کریم لگوم نو بالکل زمونگ دا پور ان ون کمپلیٹ گولی بیوٹی کریم تاسو پا ملاس رخبو بانے ہم لگولے شوئی دین علاوہ ساسو پا مخ بانے پیمپلز موجود یا ساسو چکم دے مرائی مرائی اور دا سیٹ چکم ایریا دا داستا سطور دا نور ساسو چہرا ٹیک دا پدی بانے تاسو لگو انشاءاللہ ریزلٹ بدر سر ملاوی گی دین علاوہ ساسو پا وجود کی دا سبا ڈیپارٹس وغیر موجود ہوئی چی آگا تور بھی آگا تاسو سپینہ والگوالی یا پاگے بانے نور سا ڈارک سپورٹس دی تور داغ دے تور دبی دی پی نو ٹینشن ماخل یوزل تاسو استعمال کی انشاءاللہ انشاءاللہ تاسو تب بہترین ریزلٹ ملاوی گی بہترین کوانٹیٹی اینڈ کوالٹی بہ ملاوی گی خوچ کل تاسو انتخاب کی دزان د پار راوڑی اور کل استعمال کی چکل تاسو استعمال کی تاسو تو پر نظر راشی نہ استعمال دو نہ رست بہ انشاءاللہ تاسو بیا مطمئن یے اور دا ہم در تا پتاوی سروائے ما چی بیا با زما دا ویلو ضرورت تاسو تا بالکل نرازی زما دا ویلو تاسو تا بالکل ضرورت نرازی تاسو بہ پخپل زی او دزان د پار راوڑی بہ دا بہ ہم کوئی اچھی نور خلق تو ہم بیا وائی چی خام خام دا ازنا کاسمیٹک پاکستان فارمولا بیوٹی کریم سوری جی پور ان ون کمپلیٹ گولڈ بیوٹی کریم استعمال کا دا خبر ہم در تکوم چی اکثر پا بازارون کی کاپی ہم ملاوی گی دا پروڈکٹ پنوم نو کی دیش زمانگ پا ازنا پنوم ہم کاپی اویلیبل ہوئی نو تاسو باغی کے اوریجنل سنگ پیجنے آگی کے بتاسو سو اوریجنل سے پا دا قسم بانی پیجنے چی کلا پا آگی کے بیک سیڈ بانی تاسو گوری نو قیمت بے لکلی ہوئی دا قیمت نا چکم دے داغی ٹی پی نمبر بھی دا ٹی پی نمبر نہ ہیلپ لائن نمبر بہ موجود ہوئی یعنی دا موبائل نمبر بہ موجود ہوئی دا موبائل نمبر چکم دے گا بس سداریں گی بچ 0333 50 19 020 0333 50 19 020 ندا زمانگ دے سی او جناب زبیر سے نمبر دے کس قسمہ تپوس پختن ہوئی دا پروڈکٹ حوالی سر ایڈریس حوالی سر نتا سوئی پدی نمبر خم کولے شئی باقی کموں سر پروگرام کے کم خور شرکت کول غواڑی کم رور شرکت غواڑی کاغذ سوابئی یا چکم دے مانسری حسن عبدال پنجاب سیڈز دی یا چکم دے تور ملڈی میں بٹ آباد سائڈز دی زمونگ چکم دے نوہارا کوڑ نظام پور وغیرہ دیری مبر دا شانگلی دا سائڈ دی منہ سر پروگرام کے شمولیت کول غواڑی یا زمونگ دا ٹانگ اوریدون کی دی یا زمونگ دوانی وزیرستان اوریدون کی دی منہ سر پروگرام کے راتا غواڑی منہ سر خپل آواز شامل ول غواڑی اند بالکل جی رات لے شتا سوزان سر نمبر اولی کئی سپر 335 435 35 15 سپر 335 435 35 15 سپر 335 435 355 چونکہ بالکل رات لے شتا زمان ہیلپ لائن نمبر دے استاسو رکال والے سے سلسان سر اس بالکل جی سٹارٹ کو ماں

0: इंशाल्लाह एक दफा जब आप लोग आजमाओगे हमारी जिना कॉस्मेटिक पाकिस्तान का कोई भी प्रोडक्ट जब आप लोग आजमाओगे, आप लोग परेशान हो तो बिल्कुल परेशान ना हो जाए, एक दफा आजमा इंशाल्लाह दूसरी दफा प्रोग्राम सुनने की भी जरूरत नहीं पड़ेगी और आप लोग खुद जाके लाओगे इजना कॉस्मेटिक पाकिस्तान आपकी प्रोडक्ट और लोगों को भी मशवरा देके के इंतहा सिर्फ और सिर्फ इजना कॉस्मेटिक पाकिस्तान का जी। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम असलम भाई जिंदापुर ना।
0: हाँ जी, जाहिर शाह से स्टडी मशीद, जाहिर शाह से स्टडी मशीद इजना कॉस्मेटिक के तरह हर कली वाइम
1: خیرآباد
0: کی وزائد ظاہر سے بو زڈم فارمیسی پتہ یاسین پلازا مین بازار خیرآباد اسرار کاسمیٹک اینڈ گارمنٹ سینٹر شفیق مارکیٹ خیرآباد شفیق مارکیٹ کی دا اسرار سر با ملاوی گی جی شفیق مارکیٹ اور دا اسرار دکان
1: اسرار سر
0: شفیق مارکیٹ اسرار دکاندار
1: سلام
0: وعلیکم السلام وعلیکم السلام

0: جی صحیح بالکل کال تر ترسی پروگرام سے کال چکم سے ملے وی کسی چھپ کال بنے بول سو کو دیکھیم دا ندی. السلام علیکم.
1: وعلیکم السلام.
0: جی سو خبر کی کیم زنا؟ اسد فرام ڈومیل. اسد بخیر ڈومیل نا. اسد سے ہوئی کنا ویلے دا سے سلو سلو خبر کی. ہلو ویان سے دا سے سلو سلو خبر کی ویلے
1: نا نکو سلو
0: شاہ دا سے خفا خفا لگے جی ٹھیک شو سعیدہ اسد دارا تو ویچے ڈومیل کی دیکھیں سینا کال کڑائیں اچھا اچھا سپیر کئی نا شا سہیدا تو بخولا پروڈکٹ کسی ملاوی اشما کاسمیٹک جی شا شا کم پروڈکٹ کسی ملاوی کور کی شا سہیدا ڈیرا مننا اسد کال کے ولی یو جہار مننا اوکے اللہ حافظ ڈیرا مننا بالکل اسد ڈومیل نہ کال کڑے ہوں دیوی چی کور کے جگم دے پروڈکٹ کسی ملوی نو ڈیرا مننا چی پروگرام کے دے کال ہوگا بالکل کال چکم دے چی ملی جی کسی چی کال بنائی بل سو کو دیکھم دے نردری میں. السلام علیکم.
2: وعلیکم السلام ورحمت اللہ وبرکاتہ.
0: جی سو خبر کی کم ذرا نادی خبر کی ہوئی تخت نصرتی نا نادی بخیر روغ لے نخت تخت نصرتی نا الحمد للہ بالکل ٹھیک ٹھاک خیر خیریت اخبال شاہی کا نا ہاں بالکل ماشاء اللہ داس شدہ سے آؤ کا نا بالکل داس دے شاہ مو پخیال لگا تو سے نمبر نمبر بنے کال کے بھائی مطلب کلا تو سے او کلا مو پخیال لگا چاہے رابی کلا کالو کی کا نا اچھا مطلب نمبر نمبر تو شاہ صحیح مطلب دشپے پروگرام سے بیا مطلب رابیہ کال کے بیا سہار وہ کہ کال کے بھائی اچھا اچھا اچھا اچھا صحیح تھا جی نادی جی وعلیکم السلام ڈیرا مننا کیوں او دار تو وے چھ تو اس پر تخت نصرتی کی اچھا نہ پرڑو کو کھلے
2: بھائی لطیف بھائی نے کھلے
0: لطیف بھائی نے کھلے
2: جی بھائی
0: شاہ صحیح او دین لوا لطیف بھائی نے لوا مطلب کا لطیف بھائی فار ایگزامپل دی کون بانو بیال تک بل چنا کھلے
2: جی بھائی مجھے لطیف بھائی نے کھلے چکل اگانے بھائی دا راہ سے کھتر میں
0: شاہ نور آل تک چاچا سر ملوی جی شاہ صحیح سب پیغام بور کے مین والو تھا جی
2: صحیح
0: شاہ صحیح ڈیرا مننا کال کے بولے لو یا خدا جی صحیح السلام علیکم السلام علیکم. جی سو خبر کی کیوں ذرا عائشہ بات کر رہی ہیں. وعلیکم السلام. میں الحمد للہ بالکل ٹھیک ٹھاک آپ کیسی ہیں؟ جی کون بات کر رہی ہے؟ سوری عائشہ بات کر رہی ہے بنو سے. اچھا جی جی عائشہ کیا کہیں گی پروگرام میں؟ اچھا جی چلے آپ نے کون سے پروڈکٹ یوز کیے ہیں استعمال کیے آپ نے؟ اچھا چلے بہت شکریہ عائشہ. کیا جی
3: یہ فیس واش میں نے اس لیے یوز کیا ہے کہ میں نے آپ کے شو میں کال کروں گی.
0: अच्छा जी, चलें, बहुत शुक्रिया, थैंक यू कि आपने राइस फेस वॉश इस्तेमाल किया और इसके बाद आपने फैसला किया कि मैं प्रोग्राम में तारिक भाई को कॉल करूंगी।
2: हाँ।
0: चले ठीक है, चले आयशा, बहुत शुक्रिया। क्या पैगाम देना चाहेंगी सब सुनने वालों को? जी जी जी,
2: करे।
0: अच्छा चले, आऊंगा मैं उनके लिए, ठीक है?
2: हाँ बिल्कुल, वैसे हमें अच्छे नहीं लगते कि आप चुटकी करते।
0: चले ठीक है, थैंक यू आयशा।
2: हाँ तमाम मिशनर को ये पैगाम देना चाहूंगी कि जो जिस प्रोडक्ट को उसको जरूरत हो यूज करे, हम यूज करे, तारिक भाई के लिए भी यूज करे जैसे कि मैं यूज करती हूँ तारिक भाई के।
0: चले
2: और हाँ, बाकी आपको सलाम।
0: वालेकुम सलाम।
2: चलो
0: ठीक है, वालेकुम अस्सलाम। बिल्कुल आयशा और दिव्य ही कहना छे मो पखपल बांधे राइस फेस वॉश हमें खाना भी इस्तेमाल कर ना नागिन बाद चिकला मो थे रिजल्ट मतलब रुक मो इस्तेमाल कर सईदा मो तो फैदा रुक नो चे दो तारीख बैठा प्रोग्राम की कॉल करो और दे रिजल्ट बारे के बढ़ते हुए ठीक छो नो डेरा मनना के भी आयशा जी प्रोग्राम से कॉल को यो जहान बनना खजी कसी जी बकाल बने बलसो को देखे हमसे नरसी जी। अस्सलाम वालेकुम।
3: वालेकुम अस्सलाम, तारिक सर करेंगे सलाम।
0: अल्हम्दुलिल्लाह बिल्कुल ठीक ठाक, करी से बखेर
3: शबर बार सही जी।
0: अल्हम्दुलिल्लाह ठीक ठाक, करी से नन खमेद खान बिल्कुल गोसा रहा था। हां
3: खमेद खान तो हो तारिक साहब लका मुझे हो मुझे मुली से दे लका जी डोमेन से रुड़ से खान नंबर की मुकावला।
0: अच्छा माशाल्लाह, अच्छा माशाल्लाह।
3: लिंक रोड चौक ने प्रोग्राम वाला कॉल मौलाना तो मिलते थे हमें खान ने मिल मारे सर ना ना।
0: अच्छा जी बिल्कुल,
3: माशाल्लाह लगा अगर मुझे उदय सर नन चे जाओ माशाल्लाह कि मैं

0: बिल्कुल मोता बिल्कुल दस गोश गए थे ना खुदा से खेले फिर रहो ने दी
1: ओ दे मुख्य मुनासिबत से रब जदत ने इसकी तसली वेर का
0: जी
1: कि तो मली से नव फ्रेश हो बेबल मली से तय किया रहा मने मोता हम जुमेल मंजा वाला मौका रो का
0: जी
1: ये साफ गड़ में भी तकी
0: सही
1: और मैंने तो जुमे जुमे वाला तकरीर जखा हुआ कहा तो खुदा बस जखा हुआ चेता भी अभी तकरीर हुई तो उन्हें क्या लेते कि यार कुछ उसका सान मख्तर तनूर सी जैसा से जे लड़ाई मजबूत सी बोलते जैसा बहुत तलोड़शा ना गुप वाला बहुत होते कि अभी की तकरीर शुरू किया गुपी दासी दिल का सड़ो ही सरू ना बस देता शोकड़न जावला तकरीर हुआ कहा
0: अच्छा सही
1: कला जमातर जमातर वाल माई सेक्शन असल तकरीर शुरू की सीखे बफेला तक आदा कुछ गुपी गुपी भी सड़ी सही
0: बिल्कुल दासी सही खबर है
1: नो इंशाल्लाह हम खान तो जैसे बार बार दस मिनट में कुछ कर दे पला वही और रो में इंशाल्लाह बताया हां तक रखी थी आर सड़ाई जी वजह से नीचे का जिंदर तकड़ा हो जो माइक तो मोहम्मद सी नो दी जी मजबूत वाला था कि बार बार दा प्रोग्राम के काल के भी तो से पला देर थी जो ये निर्देश दे दा नो इंशाल्लाह दस से नीचे के बड़ा पला हां तकड़ा सी
0: बिल्कुल दासी सही खबर दो दिन अलवा करी से सुबह बड़े प्रोग्राम से इसमें कॉस्मेटिक प्रोडक्ट पॉलिस राजी
1: बिल्कुल तारिक साहब लगा चूंकि गर्मी दस वही अच्छी बात सुनिए तो उस इलाके के स्पेशल जुनूबी अजला के बनो करक लगी टांग इसी में के गर्मी लगा आखिरी हद तक ये रस्ते दले दो नो और दून को दादा पैगाम मेरे कहूँ चे इसमें हर बल स्प्रे चे दो दादा हम महाजुन सरा देर कोर चिकन दादा जरूरत प्रोडक्ट अनुवार को कोर के दादा चार दो गर्मा को पर इस्तेमाल जरूरत मजदूर ठंड रखता पके और इन अलावा कोर के हम हाजी गर्मी दो बम्बई या मुझे मुसमन में तो वो चीज पर यहाँ इस्तेमाल परुण जमील खाना ग्रुप का वीडियो रोला चला के
0: बम्बई चला
1: بمبر اوچی چلا مو ته کزو سر نه دی مو ته می سیخ ویته لشک خو بو کا خدا خر بل سپری په استعمال وا
0: جی بالکل
1: ما شاء الله وچ لا کدی زیو ته نمت مین وچ ډډول اینه مو کا نو اور دن کته دات هم رکو ته طرف یو شی دی پرانا ته من صرف سړول دا پجه ان شاء الله ډیر شی نه کی کیمه دا فائدہ ورکای
0: بالکل الله سے صحیح خبر دو دین لوا کری سے تو شکم خپل ایڈریس بیا هر سره شریک پروگرام کی
1: بالکل طریق سے دکون میں داد عروس شاپنگ سینٹر بیریکلا بینک الحبیب ٹین بالکل محمد دکون دا بینک الحبیب ٹین محمد تھری سٹار موبائل دا وی دکون دا سچ فرنٹ کے دا مو دکون مارکیٹ کے نہ دا او سرا بلا ناشا جی دا چې دا کرک سیٹی ته چکین کې ری وین درمی دا بالکل مو دکون مخه ته وی لوري دی نو چې کلا دې دل تر ورته انشاء الله مو دکون تر ورته لکثر دمو سیمه نه کوم لره کسان یو ته نشکی بیا دیکھو نا پہ تو کہو لو کہ مسئلہ بھی پرون لگا سے سر ڈاک نیو کسٹمر رکھ لوں تے جس تڑا شما دی مودی سیم نہ کیم لرے کسانی ہو تو زدا ہے چ منے کلا دو ان دی کے لیے مین چوک تر ورتی زدا پتہ ہو کی چے بینک الحبیب ان چکم دا غاو سی وقت ہے مو دبل طرف تے مودی کون دا بل نہ شاید دا چے کرک سیٹی تے چکم گاڑی درمی چکل دے دال تر ورتی ان شاء اللہ دا سے بدے مودی کون تر ورتی دلا او وینا علاوہ جی امبیر کے لیے سچت جنرل سٹور دا سر ہا دیش مٹل پراڈک ملاوی جی اور سر ملک یا سر خوش بمہ اللہ دیور سر ہا دیش مٹل پراڈک چیز اویلیبل دے چول مینا والا تا دعا سلام
0: وعلیکم السلام ڈیرہ مننا بالکل لو کاری نور خطاب سے بیو جہان مننا چ پروگرام سے کال کو ڈیرہ مننا نو خجی بل بالکل کال تر ترزمی بل کال پروگرام کے شامل ہوئی جی سو کو دکم سنا دی السلام علیکم وعلیکم
2: السلام
0: جی سو خبر کی کیم زنا اینا خبر کی ذکر کر اینا اواز ډیر سلو دای او اوس یو گزاراو کړه خو بیا حال سلو دای
2: اوسا
0: چا اوس خیر صحیح ده گزارای وکړه جی اینا سرنګ ته شې خیر دای پروگرام ور وی
2: جی بھائی جان پروگرام ور ته خپل زرنګ
0: شې الحمدللہ بالکل ٹھیک ٹھاک
2: حمید ته سلام وسلام
0: جی بالکل حمید
3: بھائی وعلیکم السلام
0: جی اینا چکال استعمال دی
2: پہجان مولا اسما ولا اسما خرپل آئل استعمالو امیم استعمالی پخپلا بندے اور رائس پیسواش فال دیلی پیسواش دا طول دا پروڈکٹ پول استعمالو دیر خلا رجالی ہر کڑا دا اور طول اوریدن کو دیں چی دوی دا حیزن ضرور استعمال کی فائدہ ہوئی نہ حاصل ہے
0: صحیح شوا اینا دیر مننا لو یا خزا سے جی پروگرام کی دے کالو کو
2: صحیح
0: اوکے اللہ فید دیر مننا بلکل اینا کرک نجکن دے کال کڑا مو بالکل ٹانگ چھ سمرہ مینوالی پتن سال دکی نیٹ

0: न तो जमीन के लिए न तो आसमान के लिए, जहां है तेरे लिए है तू नहीं जहां के लिए। इमाम महदी वही मुंद अल्लाह जमुंदा सिरो मददगार रे व्यापक उस जो दुनिया गुट गुट के काफिरान उगजे दिल औजा न दागे पसलूरी से ज्यादत का साम नूर पैदा कर। इमाम महदी वही या अल्लाह उस बस की अल्लाह और तो वही दागिश उदास घरे उडालू ना दा तुरे दे पदे मलगरो तकसीम कर अतर वजबा कुल्लम कुल अत शवारो जबा जहादुशी सुमरा अतर वज यवा डला दा इमाम महदी दाबा शहीदान शी इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन दुए मडला जे दुई लौगुरी अगीब मंडिक जे भाई मुंग पके दे सरा यूना द्रे मडला लगों दे खलक थी अगीब इमाम महदी तो हुई जे बस मुंग था इजाजों का या बदे दे टोलू काफिरानो मैं दे बुरी को खुएं दे बे बेरूर को खजे बे कुंडी को और या बे मुंगपले खजे कुंडी मैं दे बुरी खुएं दे बेरूर मैदान लवारा लल के मैदान लवारा लल न हम रोज द सार न माखाम पोरे के गवाले के नारे तकबीर और अल्लाह अकबर और गड़म मेवा के लसम रोज रातला द इमाम महदी खैर जमान फौज अल्लाह गालिब को तमाम कुफार अल्लाह मगलूब और तबाह बर्बाद की अल्हम्दुलिल्लाह व शुक्रुलिल्लाह कौम लवे राजे चिलाल शू उस द मोहम्मद रसूलुल्लाह द रौजी दीदार को सोचे तो द्वारु जानु सरदार जियारत मुबारक तो दीगी दरूद लीगी द दरूद वक्त के वर्त यो आवाज राजी चे ए महदी खैर जमान जपोए मचे जहाद दे फतक खुदे तरफ न बलियो गमरा पैदा शो असो गम दे द शाम दे हिराक तर मंज जंगल ले आगे जंगल के दज्जाल पैदा ले आगा आवाज कई चे जो पैगंबर हैं आओ चे सोग में पैगंबर ही न मनी नो ए महदी आखिर जमाना आगा सरी दज्जाल हुई चे जो बैद पली तुरी ना हुबा समा इमाम महदी तुरा आगस्ता दज्जाल पसे रवाली गी मलगरी मुर सर दी लेकिन दो काल अमंस की तीरी गी दगा दो कालों के अल्लाह दुमर खातिर आवली अल्लाह का तख्पल कार तक गोर गोर रब लायजाल खातिर आवली ओबम निष्ठा गलम निष्ठा माँ कच्चा करा रोटे ही नमून ले लग रहा रा दस सलूरो पिंजो मैश तो रोटे में चटली दे रहा कदा रोटे दे रहा चलेग दुई खुई कुकन न पयो रोटे बा अवयो या कसान राजम कीगी और व्याबम वर्तर रिजक नरसी दजाल बावाज उकी चीज मा खिलास की जन्नत ते गसलास के में दोजख दे सोच दोजख गटी न जमाद पैगंबर है न दिन कारु की और सोच जन्नत गटी न जमाद पैगंबर है दे इकरारु की लग्या दिवी अना रसूलुल्लाह जद अल्लाह रसूलिम मा सरा शराब दी मा सरा गलदाग खुराक उसकाक इनहा मा सरा दे सोच जमा पैगंबरी मनी आगा जमा मलगर दे आगा तमे शराब आओ तो आम फ्री देवर तो चे सोक में न मनी आगा बदल होगे न हलाक मा खुदा दे जमून लोग खत्म की अल्लाह दे मुंह द पुटो खजानों ना रिजक पराह की मुंह खुद दुनिया ते की रूटे उकर पो मकान खराब खड़ी कना या अल्लाह जमुन रिजक पराह का दुनिया और पसेदा चेत जमुन पैगंबरे खुदा द पार का यो गुटो बुखरा का तो जमुन रसूलों पैगंबरे खो यो नोड़ा रोटे द पार रिजक करा का खो कमची मुसलमान आवी ला इलाह इल्लल्लाह मुहम्मद रसूल अल्लाह तो हकवीली अल्लाह वही दा खुद वकाल दी चे दो करोड़ काल ही नुजब दे दलोगे न खबर न कमा लग्या भाई जुमात के अल्लाह अल्लाह बकई दरूद बोई तलावत बकई जुमात के बा इंतजार के नासी चे दमूज टाइम दे आओ द दजाल सलवी खुरजे सुमरा सलवी खुरजे अवलने रोजे द काल उम्रदा अवलने रोजे द काल उम्रा دویم روز دا د میاشت عمره ده، دریم روز دا ته عمره ده، او دا نور روزی بیا په خپل مقدار دی. دغه دونه عمر به تیر شي، او چې څوک لا اله الا الله ویلو والی نو هغوی به د لوږې نه خبر هم نه شي. یا الله د جان شرطه دی چې په کومه لار باندې ځي نو ټوله دنیا یې کافره کړې ده. د جال لګیا دی چې خپل قوم یې ولیده، اواز یې وکړو چې انا رب العالمین، زه پیغمبر نه یم، زه ستاسو د ټولو لوی خدای ما، خدای مو منی. خلق اوگی دی تگی دی نهر دی بے وسا بے بس دی، ټول دجال ته پخپو پروزی و پسجدل کی پروزی، چه تزمون اللہی خلق رزق را لحراکا. خدای دی مونگ لامان راکی، مسلمانان بجاری چی اللہ اوگی خیو نهر خیو، خوی اللہ مونگ دجال بدبخت نہ بچکا. رسول اللہ علیہ السلام بخودی دعا کولا، اللهم احفظنا من فتنة مسيح الدجال، يا الله ما په حفاظت کې د دجال خنزیر نه بچ کړ، د دجال نه بچ کړ. دا کونانو سردار دعا کولا، نو یا الله مونږ هم ته بچ کړ. مهدی اخر زمان مونږ کوي د جمعې روز دا، وای اے قوم دعا وکړئ چې الله د دجال د مقابلې دپاره طاقت راکړي. دعا کی دغه دعا چې څنګه لاسونه داسې کی، اوس خطبې نه مونږ لا هم د هغې جومات په مناره باندې عیسی علیه السلام په دو پرشتو لاس اچولی دی، تازه د کوثر په اوبو لمبلی دی. او اره وستو امام مهدی سره یو ځای په ممبر کې او په میراب کې ودرو. هغه علامه مهدی اخر زمان ته معلومې وی، ورته وی قربان ته پیغمبر یې مونږ له مونږ راکا. عیسیٰ علیہ السلام ورته سے ورته اے امام مہدی، تو دا محمد رسول اللہ امتی، او ما دا اللہ ندا غستی دی چی یا اللہ زد محمد رسول اللہ دا امتی امام مختدی شما.
1: اے تکبیر، اے تکبیر، اندوان مولانا طارق سے.
0: عیسیٰ علیہ السلام ورته ویستا محبوب وی کہ علماء امتی کا انبیاء بنی اسرائیل، دا بنی اسرائیلو دا پیغمبران عمر درجب زماد امت امام و ملالری. تقدم یا شیخ مخشم تو منزک مون چه فارغ شی دوارا دعا کئی چیزو دجال پس. اس دجال مدینی منورین بہر یو زنگل دی الته د خدای داوا کړی او خلق ورته په سجده پراته. مدینه منوره نه یو انسان راغې، امسا ور سره دا پټکه والے دی، الله الله کوي. څه کوي؟ الله الله کوي. دجال ورته وای ما ته سجده لګوا، زه الله ما وای قربان الله هغه ذات دی چې هغه بے نیاز او بے پروا دی، هغه دا ار یو عیب نه منزه او مبرا دی او خلاص دی. زه څنګه ستا خدای هغه ته به وایي ستا پلار او مور کله مړو، قربان شپږ شلي کاله وړاندې مې نیا نیکه وفات، ځمکې ته حکم وکړي چې هغه مړي را پاسه ود دې ځمکې لاړ، او دادی ووایي چې دا زما زوی او نسی دی، بس مکه به وچوي او مړي به را پاسه وي، به دا مې زوی دی، زه پلار یم، دا زما نسی دی، زه نیکه یم. خلق حیران دی، نورم پا سجدو پرنس. بیار تو ای بارال کوم اسمان تا با گتو نیسی چه اے نور از ما پا اجازه را کوشا، نور بزم کل را کوشی، سپو میں تا با اشاره کی را کوشا، سپو میں برا کوشی، سطورو تا اشاره که سطوری را تمام دنیا تا ویزا اللہ ما زما په اشاره او حکم باندې عرض کیږي، ټول خلق په سجده پراته دي، مگر هغه یو د لا اله الا الله ویلو والا ور سره باس کوي. ورته وی وخبیثا کته چر الله نو الله د ارعب او کمزور نه پاک دی و بدبخت.